0: Master Jewelers, 93 Hotham Grange Road, Bradford 7414760.
1: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
2: तुम्हें पता है भाभी ने वो भी कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
1: खूबसूरत कारपेट्स, लैमिनेट लाइनो,
3: आपके दिलों में रस खोलने वाली सदाएं दिल नवाज,
4: सदाबहार मौसीकी के भूले बिसरे साज,
3: कम्युनिटी की पूरा सर आवाज,
4: हर वक्त आपके संग आपका दम साज।
5: ब्रैडफोर्ड एशियन रेडियो, मीडियम वेव 1413 AM, ब्रैडफोर्ड एशियन रेडियो।
6: मुनाजात मुस्तरिब, इलाही गंज दरवेशानी, इलाही गंज दरवेशानी, ज़ादे मुस्तरानी, माया रमीद गानी, दस्तगीर दरमांदगी, चून मी आफरीदी, जोहरे मायूब मी दीदी, मी बरगजीदी, वबा ऐब मी खरीदी, बरगर रफ्तगी व कसन गुफ्त के बरदार, अकनून के बरगर रफ्तगी हम गुदाज, व दरसाया लुत्फत मीदार, व जुज़्बा फसल खुद मसार। मौज़े समीने कराम, इसका तर्जुमा है, ये ख्वाजा अब्दुल्ला अंसारी की लिखी हुई मराजात है। तर्जुमा इसका है, इलाही तुम मुफलिसों का ख़जाना है, मुस्तरिब लोगों का ज़ादे राह, धत्कारे हुओं की कुवत, दरमानों का हामी, तू जब पैदा कर रहा था तो ऐबदार सरिश्त के होते हुए भी हमारा इंतखाब किया, किसी ने तुझे चुनाव का नहीं कहा, अब जाके तूने हमें चुन लिया तो छोड़ ना दे, और अपने साया रहमत में रखना, और सिवाय अपने किसी के फजल के सपुर्द ना करना। मौजूदा सामीन कराम, इस वक्त आप समाप्त फरमा रहे हैं ब्रैडफोर्ड एशियन रेडियो की नशियात, 1413 AM पे यही नशियात पहुंच रही हैं डैप के ज़रिए भी आप तक, और इसके साथ साथ पूरी दुनिया में ये आवाज़ पहुंचती है इंटरनेट के ज़रिए। हमारा वेबसाइट का पता है www.bradfordasianradio.co.uk। साथ ही साथ आपका जो मोबाइल फ़ोन है, स्मार्टफोन है या एंड्रॉयड, उस पर भी आप हमारी नशियात से लुत्फानंदोज हो सकते हैं। जी हाँ, फ्री ऑफ कॉस्ट है, इसे आप अपलोड कर लीजिए, डाउनलोड कर लीजिए, और उसके बाद फिर आप हमारी नशियात को सुन सकते हैं जहाँ कहीं भी मौजूद हों। आपसे मुखातिब है आपकी मेज़बान उज़्मा अशफाक, प्रोग्राम इंतखाब के हमरा, और हमेशा की तरह पुरुमीद और दुआगो कि आप जहाँ कहीं भी मौजूद हैं बखैरियत हैं, शादो आबाद हैं, और उम्मीद रखते हैं कि आप ब्रैडफोर्ड एशियन रेडियो के भी साथ साथ हैं। समीना कराम, आज का जो इंतखाब है उसकी तरतीब व तफसील से भी आपको हम आगाह करते चलें कि आज के इंतखाब में क्या सुन पाएंगे आप। जी हाँ, गीत तो आप सुनते ही हैं, चंद खूबसूरत से, कुछ नए, कुछ पुराने, कुछ बहुत पुराने गीत, मिले जुले गीत होते हैं, आपकी डेडिकेशंस के साथ हम आपके लिए पेश करते हैं। इसके अलावा आप फरमाइश भी कर सकते हैं, तो आपके फरमाइशी गीत भी अपने प्रोग्राम में हम शामिल करते हैं। तो उसके लिए लेकिन होता क्या है कि आपको ज़ाहिर है प्रोग्राम में शामिल होना पड़ता है। प्रोग्राम में शामिल होने का एक तरीका है, स्टूडियोज़ का नंबर है, उसके ज़रिए आप प्रोग्राम में शामिल हो सकते हैं। अब वो क्या नंबर है, वैसे तो बहुत से लोगों को इल्म है, हमारे जो पुराने लिसनर्स हैं, लेकिन कुछ नए भी होते हैं, तो उनके लिए अभी हम नंबर दोबारा दोहराएंगे प्रोग्राम में, आप सुनते रहिएगा इसको। साथ ही साथ समीने कराम, गीतों के अलावा हम आपके ज़ौक की तस्कीन के लिए कुछ शेर व शायरी अपने प्रोग्राम में शामिल रखते हैं, मुंतखब शोरा का मुंतखब कलाम आप के लिए लेके आते हैं हम, और आपको सुनाते हैं। इस सिलसिले को भी आप बहुत पसंद करते हैं शेर व शायरी को, क्योंकि शेर व शायरी जो है वो हर शख्स को पसंद होती है, शायद ही शाज ही कोई ऐसा शख्स हो जिसको शेर व शायरी पसंद ना हो। पसंद ना भी हो अगर शेर व शायरी, तो फिर ये जो गीत हैं ये शायरी ही तो होते हैं, शायरी ही की एक शक्ल है। तो गीत तो पसंद आते हैं सबको, अब ये मुख्तलिफ पसंद हो सकती है, अलहदा किसी को सैड पुराने उदास गीत पसंद हैं, किसी को धूम धड़क्के वाले शोक गीत पसंद हैं, कोई जो है वो बस धीमे मिजाज के मिले जुले गीत सुनता है। और फिर आपके मूड पे भी डिपेंड करता है कि इस वक्त आपका मूड कैसा है। बहुत अच्छा मूड है, आप चाहते हैं कि नहीं जी बस अच्छे अच्छे गीत, खुशी खुशी वाले गीत लगाए जाएँ। थोड़े उदास हैं तो आप चाहते हैं कि नहीं जी कोई उदास गीत भी होना चाहिए, रोने धोने वाला। या फिर आप अगर वैसे ही सुन रहे हैं प्रोग्राम को वक्त गुजारने के लिए, तो फिर आप कहते हैं कि जो भी लग जाए ठीक है, नया हो पुराना हो, उदास हो शोक हो, सब चलता है। तो یہ مختلف جو ہے نا جذبات احساسات انسان کے وقت کے ساتھ ماحول کے ساتھ حالات کے ساتھ سب سے بڑی بات بدلتے رہتے ہیں اور انسان کی پسند بھی اسی حساب سے آگے پیچھے ہوتی رہتی ہے, تو یہ کوئی ایسی خاص بڑی بات نہیں ہے. ہمارے پاس آپ کے لیے ہر طرح کے گیت موجود ہوتے ہیں, اداس سننا چاہیں, شوق سننا چاہیں, شادی بیاہ کے گیت سننا چاہیں, کوئی غزل سننا چاہیں, تو سب چیزیں یہاں پہ بریڈفورڈ ایشین ریڈیو کے پاس موجود ہیں آپ کو سنانے کے لیے, آپ کو پہنچانے کے لیے. تو یہ انسان کو ذہن میں مطلب رکھنا چاہیے کہ وہ جو بھی سننا چاہتے ہیں آپ ہم تک اپنی آواز پہنچائیے اسٹوڈیوز کے نمبر کے ذریعے جو کہ ہے 01274306677 01274306677 اس نمبر کے ذریعے آپ اپنی فرمائش یا ڈیڈیکیشنز ہم تک پہنچا سکتے ہیں, یا پھر کوئی آراء اور تجاویز ہیں پروگرام کے حوالے سے وہ بھی آپ ہم تک اسی نمبر کے ذریعے پہنچا سکتے ہیں. آگے چلتے ہیں, آگے مزید کیا پروگرام میں شامل ہے. جی ہاں, پروگرام میں ہم شامل رکھتے ہیں تاریخ کے اور آگ سے کوئی نہ کوئی تاریخی واقعہ جو ہم آپ کے گوش گزار کرتے ہیں, جس سے آپ محسوس ہوتے ہیں, مستفیض ہوتے ہیں, سبق آموز تو وہ ہوتا ہی ہے, یہی اس کی وجہ ہوتی ہے, وجہ تسمیہ جسے کہتے ہیں نا کہ پروگرام میں اسے شامل کرنے کی. اس کے علاوہ کیا ہوتا ہے, جی ہاں, آج کی چھوٹی سی خاص بات کے عنوان سے ہم ایک چھوٹا سا کوئی کال کسی بزرگ کا جنہیں اقوال زری کے نام سے لوگ جانتے ہیں, پہچانتے ہیں, یاد رکھتے ہیں, تو وہ ہم اپنے پروگرام میں شامل رکھتے ہیں, اسے بھی وہ بھی آج کے پروگرام میں شامل ہوگا. اور جی ہاں, جناب اشفاق احمد صاحب کا زاویہ, وہ پروگرام میں ضرور ہم شامل لگتے ہیں کیونکہ بہت پتے کی باتیں اس سے ہمیں پتہ چلتی ہیں, ملتی ہیں. آج کا جو زاویہ ہے اشفاق احمد صاحب کا, وہ کیا کہتا ہے, کس بارے میں ہے, وہ بھی ابھی آپ کو بتائیں گے تھوڑی دیر میں کہ کیا عنوان ہے. اور پروگرام کے دوسرے حصے میں, دوسرے گھنٹے میں ہم آپ کو زاویہ جو ہے اشفاق احمد صاحب کا وہ آپ تک پہنچائیں گے. اس کے علاوہ کیا ہے سامعین کرام, بہت سی چیزیں ہوتی ہیں پروگرام میں, سب کی ہم خیال رکھتے ہیں پسند کا کہ سب کو کچھ نہ کچھ ایسا سننے کو مل جائے جو ان کو پسند آ جائے, کوشش یہ ہوتی ہے ہماری. باقی اس میں کہاں تک کامیابی ہوئی, کتنے کامیاب ہوئے ہم, یہ تو پھر آپ کی فون کالز, آپ کا جو فیڈ بیک ہے وہ ہمیں بتاتا ہے. اور الحمدللہ بہت ہمیشہ اچھا فیڈ بیک رہا ہے, بڑی حوصلہ افزائی کرتے ہیں ہمارے خصوصاً جو کچھ خاص لسنرز ہیں جو پروگرام میں شامل ضرور ہوتے ہیں. سنتے تو بہت سے لوگ ہیں لیکن شامل کم کم ہی ہوتے ہیں, تو جو شامل ہو جاتے ہیں بڑی باقاعدگی کے ساتھ, ہم تہے دل سے ان کے بھی مشکور و ممنون ہیں کہ ہمیشہ وہ اپنی فیڈ بیک سے نوازتے ہیں, حوصلہ افزائی فرماتے ہیں. اور اس طرح سے پھر دل بھی چاہتا ہے, پھر یہ محسوس ہوتا ہے کہ ٹھیک ہے جی, ہم جن سے مخاطب ہیں نا وہ سن رہے ہیں. اصل بات یہ ہوتی ہے کہ آپ سامعین کرام ہیں, ہم بولنے والے ہیں, ہم آپ سے بات کر رہے ہیں, پریزنٹر ہیں, پروگرام پیش کر رہے ہیں, لیکن جن کے لیے پیش کیا جا رہا ہے اگر وہ بات کو سنتے ہیں دھیان سے, اور پھر یہ ہے کہ وہ بتاتے ہیں ہمیں فون کال کر کے کہ جی ہم آپ کے ساتھ ہیں, آپ نے فلاں بات کی یا ایسا ہے یا یہ گیت سننا ہے, تو پھر مزید تقویت پہنچتی ہے دل کو, مزید جسے کہتے ہیں نا خون اور پمپ کرتا ہے دل, صحت مند خون, اور پھر انسان چاہتا ہے کہ مزید کیا کہیے کہ مزید جذبے کے ساتھ, مزید حوصلے کے ساتھ اور بہت اچھے سے پروگرام کو پیش کیا جائے. تو اور کیا تھا بیچ میں پروگرام میں شامل, اس کے علاوہ کیا ہوتا ہے, اس کے علاوہ یہ ہوتا ہے کہ کوئی ایسی بات, کوئی ایسا نقطہ, کیونکہ غور و فکر کرنا چاہیے, تدبر تفکر جو ہے نا, یہ ایک ہم اپنی بات نہیں کر رہے, عمومی بات کر رہے ہیں جنرلی, کہ ایک ہوش مند باشعور شخص کی ایک بہت بڑی نشانی ہوتی ہے اور یہ بہت بڑی نعمت ہوتی ہے کہ اللہ نے آپ کو جو دماغ دیا ہے, جو شعور ہے آپ کے پاس موجود ہے, جو آگہی ہے, اس کے اوپر پھر آپ مزید اس میں اضافہ کرنے کے لیے غور و فکر کرتے ہیں, تدبر کرتے ہیں, تفکر کرتے ہیں کسی نہ کسی چیز پہ. کیونکہ ویسے سرسری ہر چیز کو دیکھ لینا, گزر جانا, وہ تو دیکھیے نا جاندار جتنے بھی ہیں, پرندے ہیں, چرند ہیں, حیوانات ہیں, وہ سب کے سب دیکھتے ہیں, سنتے ہیں چیزوں کو, لیکن اس طرح سے محسوس نہیں کرتے. تو یہ محسوس کرنا جو ہے یہ صرف انسان ہی کا خاصہ ہے, اور پھر وہ اس کو محسوس کر کے جس طرح سے پھر اس کے بارے میں سوچتا ہے, اس کے بارے میں غور کرتا ہے, اس کے بارے میں وہ دھیان میں لا کے اس چیز کو دیکھتا ہے کہ یہ اچھی ہے, بری ہے, بہت اچھی ہے, بہت بری ہے, اگر بری ہے تو پھر اس کو اچھا کیسے کیا جا سکتا ہے, اچھی ہے اسے اور مزید بہتر کیسے کیا جا سکتا ہے, کتنی یہ فائدہ مند ہے بنی نو انسان کے لیے. یعنی اپنے بارے میں وہ انسان پھر صرف نہیں سوچتا, وہ پھر پوری کائنات کے بارے میں سوچتا ہے, اس کا دائرہ کار جو ہے نا جسے کہتے ہیں بہت وسیع ہو جاتا ہے. और इसी को विजन बनना कहते हैं ना. विजन बनता ही इसी से है कि जब आप किसी चीज़ को देखते हैं, फिर उसका मुशाहिदा करते हैं, महसूस करते हैं, उसके बारे में गौर व फिक्र और तदब्बुर करते हैं, तफक्कुर करते हैं, उसके बारे में थोड़ी बहुत तहकीक आप करते हैं, आगे ही हासिल करते हैं, इल्म जिसे कहते हैं ना नॉलेज, वो आप लेते हैं, तो फिर उसके बाद आप अपना एक साविया नज़र बनाते हैं. तो ये चीज़ें चलती रहेंगी, बातें वो बात से बात निकल आई तो ज़्यादा थोड़ी तमहीद पड़ गई. बहरहाल अब हम चलते हैं बहुत खूबसूरत से गीत की जानिब. आपको ये गीत सुनवाते हैं, उम्मीद करते हैं आप इस गीत को पसंद करेंगे. और हमने जैसा कि बताया कि स्टूडियोज़ का नंबर 01274306677, ये हमारे स्टूडियोज़ का नंबर है सामईन कराम, ब्रेडफोर्ड एशियन रेडियो के स्टूडियोज़ का. आप इसके ज़रिए शामिल हो सकते हैं और अपनी मेज़बान उस्मा अशफाक से बात कर सकते हैं प्रोग्राम के हवाले से. कोई डेडिकेशन है या कोई फरमाइश है उस हवाले से, लीजिए इस गीत को सुनिएगा.

0: दोस्तों आप सुन रहे हैं गजल उसने छेड़ी, मैं हूँ रिफत अब्बास। इससे पहले कि हम हस्बे वादा आपको खादियाँ और गुजरात पाकिस्तान लेकर चलें और परदेसी मजीद साहब का तोहफा उनकी नज़र करें, हमारे बहुत ही खूबसूरत लिसनर और कॉलर बर्नले से जनाब शकील साहब हमारी बज़्म में तशरीफ़ ला चुके हैं। पहले उनसे मुलाकात हो जाए और उसके बाद हम आपका तोहफा आपकी नज़र करेंगे। परदेसी मजीद साहब, अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
0: वाला इबादिल्लाहि सालिहीन, कैसे हैं शकील भाई?
1: अल्लाह की मेहरबानी, शुक्र है आपकी दुआएं। आप सुनाएं कैसे?
0: अल्लाह का बड़ा करम फजल है, जितना शुक्र अदा किया जाए कम है।
1: तमाम सुनने वालों को मैं अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: अली सलीम साहब, सूफी अब्दुल करीम साहब, रिजवान रिजवान किया लिया है, खालिद शाम है, चौधरी रुखसार साहब, हमारी प्रवेश साहब है, हाशमी हाउस वाले, तसीफ अहमद है, मजीद भाई है, वसीम शाह, खेजर बहला, शफी अब नकवी साहब है, अयूब भाई है, महबूबिल्लाह ईशा साहब, सबको मैं अस्सलाम वालेकुम।
0: आपका मोहब्बत भरा सलाम आपके तमाम अहबाब तक पहुंचा।
1: और बाबर अब्बासी साहब की भी अल्लाह ताला उनको शफा बख्शे और सूफी अब्दुल करीम साहब को भी।
0: तो आमीन आमीन सुम्मा आमीन।
1: शुक्रिया। तो एक शेर है डॉक्टर अमीर हसीब अनवर का।
0: जी जी अता कीजिए।
1: दुनिया तो हमसे हाथ में लाने आई थी।
0: आहा।
1: दुनिया तो हमसे हाथ में लाने आई थी, हमने ही ये एतबार दोबारा नहीं किया।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह भाई अता कीजिए।
1: दुनिया तो हमसे हाथ में लाने आई थी, हमने ही एतबार दोबारा नहीं किया।
0: वाह वाह वाह वाह भाई वाह वाह वाह वाह।
1: तो उनकी गजल है जिसमें हम डॉक्टर साहब की है जो गजल है। जिस्म जामे दर आई इस कदर अजियत क्यों, जिस्म जान में दर आई इस कदर अजियत क्यों, जिंदगी भला तुझसे हो रही है वहशत क्यों।
0: वाह वाह वाह वाह।
1: सिलसिला मोहब्बत का सिर्फ ख्वाब ही रहता, सिलसिला मोहब्बत का सिर्फ ख्वाब ही रहता, अपने दरमियाँ आखिर आ गई हकीकत क्यों।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह।
1: फैसला बिछड़ने का कर लिया है जब तुमने, फिर मेरी तमन्ना क्या, फिर मेरी इजाजत क्या।
0: वाह वाह वाह वाह, क्या मुरस्सा इंतखाब है। वाह वाह वाह वाह।
1: फैसला बिछड़ने का कर लिया है जब तुमने, फिर मेरी तमन्ना क्या, फिर मेरी इजाजत क्यों। ये अजीब उलझन है किससे पूछने जाएं,
0: हा हा हा हा।
1: ये अजीब उलझन है किससे पूछने जाएं, आईने में रहती सिर्फ एक सूरत क्यों।
0: वाह वाह वाह वाह।
1: करो फर्श से निकले थे जो समेटने दुनिया, करो फर्श से निकले थे जो समेटने दुनिया, भर के अपने दामन में आ गए नदामत क्यों।
0: वाह वाह वाह वाह।
1: शुक्रिया। आपसे मुखातिब हूँ आप ही के लहजे में, ये आखिरी शेर है।
0: अता कीजिए अता कीजिए।
1: आपसे मुखातिब हूँ आप ही के लहजे में, फिर ये बरहमी कैसी वो शिकायत क्यों।
0: वाह वाह वाह वाह भाई वाह वाह अता कीजिए।
1: आपसे मुखातिब हूँ आप ही के लहजे में, फिर ये बरहमी कैसी वो शिकायत क्यों।
0: वाह वाह वाह।
1: ये डॉक्टर अमरीर सिंह अंबर उनकी गजल थी। तो इस पर एक गजल लाया हूँ, डी राज कंवल इनका नाम है, सुने आप।
0: अता कीजिए। जी जी।
1: किसी ने बावफा समझा किसी ने बेवफा समझा,
0: किसी ने बावफा समझा किसी ने बेवफा समझा,
1: मुझे गैरों ने क्या समझा मुझे अपनों ने क्या समझा।
0: वाह वाह वाह। मुझे गैरों ने क्या समझा मुझे अपनों ने क्या समझा।
1: गम पे हम हुई साबित जिसे मैंने, गम पे हम हुई साबित जिसे मैंने बका समझा, حیات جاودان نکلی جسے میں نے قضا سمجھا.
0: واہ واہ واہ واہ بھائی واہ واہ واہ واہ.
1: غلط سمجھا زمانے نے تجھے درد آشنا سمجھا.
0: غلط سمجھا زمانے نے تجھے درد آشنا سمجھا.
1: میری نظروں کا دھوکا تھا میں پتھر کو خدا سمجھا.
0: واہ واہ واہ واہ بھائی واہ واہ واہ واہ. عطا کیجیے عطا کیجیے.
1: غلط سمجھا زمانے نے تجھے درد آشنا سمجھا.
0: آہا
1: میری نظروں کا دھوکا تھا میں پتھر کو خدا
0: خدا سمجھا. واہ واہ واہ واہ.
1: وفا کی راہ میں کھائے ہیں ایسے بھی کبھی دھوکے.
0: وفا کی راہ میں کھائے ہیں ایسے بھی کبھی دھوکے.
1: وہ ظالم ابتدا نکلی جسے میں نے انتہا سمجھا.
0: ہائے ہائے وہ ظالم ابتدا نکلی جسے میں نے انتہا سمجھا. واہ واہ واہ واہ بھائی واہ واہ. عطا کیجیے.
1: وفا کی راہ میں کھائے ہیں ایسے بھی کبھی دھوکے.
0: آہا
1: وہ ظالم ابتدا نکلی جسے میں نے انتہا سمجھا.
0: واہ واہ واہ واہ.
1: اسے دل کا جنوں کہیے کہ میری سادگی کہیے.
0: اسے دل کا جنوں کہیے کیا مصرع ہے کہ میری سادگی کہیے.
1: میں ہر ایک راہ گزر کو آج اس کا نقش پا سمجھا.
0: واہ واہ واہ واہ بھائی عطا کیجیے. واہ واہ واہ واہ.
1: اسے دل کا جنوں کہیے کہ میری سادگی
0: کہیے.
1: میں ہر ایک راہ گزر کو آج اس کا نقش پا سمجھا.
0: واہ واہ واہ واہ.
1: بہت ممکن تھا موجوں سے میری کشتی نکل آتی.
0: بہت ممکن تھا موجوں سے میری کشتی نکل آتی.
1: مگر وہ راہ سن نکلا جسے میں نا خدا سمجھا.
0: واہ واہ واہ واہ.
1: بہت ممکن تھا موجوں سے میری کشتی نکل آتی.
0: کیا خوبصورت شعر ہے.
1: مگر وہ راہ سن نکلا جسے میں نا خدا
0: سمجھا. نا خدا سمجھا.
1: تو آخری شعر مت ہے.
0: عطا کیجیے.
1: راہ الفت میں ایسے بھی کمل اکثر مقام آئے.
0: راہ الفت میں ایسے بھی کمل اکثر مقام آئے.
1: جہاں ہر دل کی دھڑکن کو میں اپنی صدا سمجھا.
0: بھائی واہ واہ مقطع تا کیجیے. بھائی واہ واہ کیا مرصع مقطع ہے.
1: راہ الفت میں ایسے بھی کمل اکثر مقام آئے.
0: آہا
1: جہاں ہر دل کی دھڑکن کو میں اپنی ہی صدا سمجھا.
0: بھائی واہ واہ واہ. بھائی واہ واہ واہ واہ واہ.
1: شکریہ بہت بہت مہربانی ٹائم دینے کے لیے.
0: ارے نہیں شکیل بھائی, آپ کی آمد تو ہمارے پروگرام کو چار چاند لگاتی ہے. اور آپ کے لیے خصوصی سلام بھیجا ہے اور آپ کے کلام کو بے انتہا پسند فرمایا ہے جناب پردیسی مجید نے کھاڑیاں گجرات پاکستان سے.
1: بہت بہت شکریہ مجید بھائی. اللہ تعالیٰ آپ کو بھی شفا عطا فرمائے.
0: آمین آمین. بہت شکریہ آپ کی آمد کا.
1: خدا
0: حافظ. خدا حافظ. آپ تھے شکیل بھائی ہمارے بنڈے سے ہمارے ہمراہ موجود تھے. اور اب ہم حسب وعدہ آپ کو کھاڑیاں گجرات پاکستان لیے چل رہے ہیں اس خوبصورت شعر کے ساتھ جو ہم مجید پردیسی آپ کی نظر کر رہے ہیں کہ محبت کی نہیں جاتی. محبت کی نہیں جاتی محبت ہو ہی جاتی ہے. یہ شعلہ خود بھڑک اٹھتا ہے بھڑکایا نہیں جاتا. آپ کی پسند آپ کی محبت ہو چاہت ہو اور پیار کے نام. آمد کا بے انتہا شکریہ. اللہ تعالیٰ آپ کو صحت کاملہ اور صحت عاجلہ نصیب فرمائے.